0: Coming up next, 101 News Headlines. News Headlines.
1: सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज मंगल है, रबी अव्वल की 4 और अगस्त की 18 तारीख। ये रेडियो पाकिस्तान है। समीना वकार से खबरें सुनिए। पहले अहम खबरों का खुलासा। वज़ीर-ए-आज़म ने मुतल्लिका हुक्काम को अवाम के लिए बरवक्त शफाफ और आसान डिजिटल खिदमात की फराहमी यकीनी बनाने की हिदायत की है। नायब वज़ीर-ए-आज़म ने सफारतकारों पर जोर दिया है कि वो अपने फराइज़ की अंजामदेही में मुल्की मफादात को अव्वलीन तरजीह देते हुए पेशावराना महारत और दयानतदारी के साथ पाकिस्तान की खिदमत करें। ISPR ने कहा है कि भारत मार्का हक में शिकस्त की तल्ख हकीकत का सामना करने से इनकार के बाद अपनी पसंद के मुताबिक तारीख को रंग देने की कोशिश कर रहा है। पाकिस्तान ने आलमी बिरादरी पर जोर दिया है कि वो खित्ते में भारत की सरपरस्ती में होने वाली दहशतगर्दी पर उसकी जवाबदेही करे। पाकिस्तान ने जिनेवा में अक्वामे मुत्तहिदा की तख़फीफ़े असलहा कॉन्फ्रेंस की सदारत संभाल ली है। नेशनल चैंपियंस कप क्रिकेट टूर्नामेंट का फाइनल आज मुल्तान में पाकिस्तान गोल्ड और पाकिस्तान ग्रीन्स के दरमियान खेला जाएगा। और अब खबरें तफसील के साथ। वज़ीर-ए-आज़म शहबाज शरीफ ने कहा है कि शहरियों के लिए सरकारी खिदमात के हुसूल में सहूलत की फराहमी हुकूमत की अव्वलीन तरजीह है। वो इस्लामाबाद में नेशनल इंफॉर्मेशन टेक्नोलॉजी बोर्ड में जारी असलाहत और इस्लामाबाद टेक्नोलॉजी पार्क की तामीर में पेशरफ्त का जायजा लेने के लिए एक इजलास की सदारत कर रहे थे। उन्होंने नेशनल इंफॉर्मेशन टेक्नोलॉजी बोर्ड को हिदायत की कि शहरियों को आसान मौसर जदीद डिजिटल खिदमात की फराहमी पर खुसूसी तवज्जो दी जाए। शहबाज शरीफ ने इस्लामाबाद टेक्नोलॉजी पार्क की तामीर जल्द अज जल्द मुकम्मल करने की भी हिदायत की। वज़ीर-ए-आज़म शहबाज शरीफ से वज़ीर-ए-आज़म यूथ प्रोग्राम के चेयरमैन राना मशहूद अहमद खान ने इस्लामाबाद में मुलाकात की। मुलाकात में वज़ीर-ए-आज़म यूथ प्रोग्राम के तहत जारी मंसूबों पर तबादला ख्याल किया गया। नायब वज़ीर-ए-आज़म और वज़ीर ख़ारजा इसहाक़ डार ने इस्लामाबाद में फॉरेन सर्विस अकेडमी की तज़ीन व आराइश शुदा इमारत के पहले मरहले का इफ्तिताह किया। इससे कबल अकेडमी में 45वीं खसूसी सफारती कोर्स की ग्रेजुएशन तकरीब से खिताब करते हुए उन्होंने तज़ीन व आराइश के मनसूबे के लिए फराख दिलाना तआवुन और माली मुआवनत पर चीन की हुकूमत का शुक्रिया अदा किया। इसहाक़ डार ने तरबियत मुकम्मल करने वाले अफसरान पर जोर दिया कि वो पेशावराना महारत दयानतदारी और हमदर्दी के साथ पाकिस्तान की खिदमत करें और अपने काम में मुल्की मफादात को अव्वलीन तरजीह दें। इसहाक़ डार ने तरबियत मुकम्मल करने वाले अफसरान में तमगे और असनाद तकसीम की और उन्हें कामयाबी से तरबियत मुकम्मल करने पर मुबारकबाद दी। ISPR ने कहा है कि मार्का हक के 1 साल से जायद अरसे के बाद भी भारत तल्ख हकीकत का सामना करने से इनकार कर रहा है और उसने अपनी मुहिम जोई में नाकामी के बाद शिकस्त तस्लीम करने की बजाय अपनी पसंद के मुताबिक तारीख को रंग देने का फैसला किया है। ISPR ने एक बयान में कहा कि भारतीय मवाद तख्लीक करने वालों के नाम नहाद ऑपरेशन सिंधूर की एक इंतहाई ड्रामाई रंगीन और वाकयाती एतबार से गलत अक्कासी पर मबनी दस्तावेजी फिल्म तैयार की है। बयान में कहा गया है कि बारीक बीनी और संजीदगी के फुकदान के बायस इस दस्तावेजी फिल्म को बयक वक्त अलमिया और मजाहिया करार दिया जा सकता है। ISPR ने कहा कि मार्का हक के दौरान पाकिस्तान की मुसल्ला अफवाज ने भारतीय जाहिरियत को भरपूर तरीके से नाकाम बनाया और उसकी 8 लड़ाका तैयार मार गिराए। बयान में मजीद कहा गया कि पाकिस्तान इलाकाई अमन व इस्तेकाम के लिए पुरअज़्म है, ताहम पाकिस्तान के मुसल्ला अफवाज मुल्क की खुद मुख्तारी, इलाकाई सालमियत, कौमी मफादात के दिफा की सलाहियत रखती हैं और इसके लिए मुकम्मल तौर पर तैयार हैं। ISPR ने भारत को खबरदार किया कि मुस्तकबिल में किसी भी फौजी मुहिम जोई का सख्त फैसला कुन और भरपूर जवाब दिया जाएगा। پاکستان نے عالمی برادری پر زور دیا ہے کہ وہ بھارت کے بے بنیاد الزامات کو مسترد کرے اور خطے میں اس کی ریاستی سرپرستی میں ہونے والی دہشت گردی پر بھارت کی جواب دہی کرے۔ بھارتی وزیر داخلہ کی جانب سے بھارت میں بعض افراد کی گرفتاریوں کو پاکستان سے جوڑنے کی کوشش پر ذرائع ابلاغ کے سوالات کے جواب میں ترجمان دفتر خارجہ طاہر اندرابی نے کہا کہ اس طرح کا پروپیگنڈا پاکستان کے خلاف بھارت کی بدنیتی پر مبنی مہم کا ایک اور مظاہرہ ہے، جس کا مقصد اسے درپیش داخلی سلامتی کے مسائل سے توجہ ہٹانا اور معمولی اندرونی سیاسی مفادات کے حصول کے لیے پاکستان پر الزام تراشی کرنا ہے۔ انہوں نے کہا کہ بھارت ایک جابر ریاست ہے جہاں اقلیتوں پر وحشیانہ مظالم اور اختلاف رائے کو دبانا معمول ہے، اور وہ بیرون ملک دہشت گردی کے پھیلاؤ اور دہشت گردوں کے مجرمانہ اعانت میں ملوث ہیں۔ ترجمان دفتر خارجہ نے کہا کہ بھارت بے بنیاد الزامات کے ذریعے اپنی سرپرستی میں ہونے والی دہشت گردی، ٹارگٹ کلنگ اور بیرون ملک تخریبی کاروائیوں سے عالمی برادری کی توجہ نہیں ہٹا سکتا۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ صدر مملکت آصف علی زرداری نے پائیدار ترقی کے اہداف کے حصول کے لیے پاکستان کے عزم کا اظہار کیا ہے۔ رواں برس کی مونسون شجرکاری مہم کے موقع پر اپنے پیغام میں انہوں نے کہا کہ وفاقی اور صوبائی حکومتیں جنگلات کے تحفظ، ماحولیاتی نظام کی بحالی اور پائیدار زمین کے انتظام کو مستحکم بنانے کے لیے کام کر رہی ہے۔ صدر نے کہا کہ مونسون شجرکاری مہم 2026 کا مقصد ملک بھر میں 2 کروڑ پودے لگانا ہے۔ انہوں نے تمام شہریوں پر زور دیا کہ وہ مقامی اور موضوع اقسام کے درخت لگائیں اور ان کے تحفظ اور بقا کو یقینی بنائیں۔ اسپیکر قومی اسمبلی سردار ایاز صادق سے خیبر پختونخوا اسمبلی کے اسپیکر بابر سلیم سواتی اور گلگت بلتستان اسمبلی کے اسپیکر عمران ندیم نے اسلام آباد میں الگ الگ ملاقات کی۔ ملاقاتوں میں پارلیمانی امور، قانون سازی اور بامی دلچسپی کے دیگر معاملات پر تفصیلی تبادلہ خیال کیا گیا۔ انہوں نے وفاقی، صوبائی اور دیگر قانون ساز اداروں کے درمیان روابط اور پارلیمانی تعاون کو مزید مضبوط بنانے پر اتفاق کیا ہے۔ اسپیکر قومی اسمبلی سردار ایاز صادق نے کہا کہ اسپیکر کانفرنس پارلیمانی تعاون کو مزید وسعت دینے کے لیے ایک مؤثر پلیٹ فارم ہے۔ قومی اسمبلی اور سینٹ کے اجلاس آج پارلیمنٹ ہاؤس اسلام آباد میں ہوں گے۔ ایوان بالا کا اجلاس دن 11:30 بجے جبکہ قومی اسمبلی کا اجلاس سے پہر 2 بجے ہوگا۔ دونوں ایوانوں میں قانون سازی سمیت قومی اور بین الاقوامی اہمیت کے معاملات زیر بحث آئیں گے۔ پاکستان نے جنیوا میں اقوام متحدہ کی تخفیف اسلحہ کانفرنس کی صدارت سنبھال لی ہے۔ پاکستان کی جانب سے اڈیشنل سیکرٹری آرمز کنٹرول اینڈ ڈس آرمامنٹ اور ترجمان دفتر خارجہ طاہر حسین اندرابی کانفرنس کے اجلاسوں کی صدارت کریں گے۔ پاکستان اپنی صدارت کے دوران پاکستان کی جانب سے اڈیشنل سیکرٹری آرمز کنٹرول اینڈ ڈس آرمامنٹ اور ترجمان دفتر خارجہ طاہر حسین اندرابی کانفرنس کے

0: شکریہ آپ نے ایف ایم 101 ٹیون کیا۔
1: ویلکم بیک، دس از ایف ایم 101 لاہور لائیو اسٹوڈیوز، میں زبیہ شفیق، اور ہمارے ساتھ موجود ہیں جی حکیم سیف اللہ خان لودھی صاحب، اور ہم بات کر رہے تھے ڈائریا کے حوالے سے۔ تو حکیم صاحب، مجھے جلدی جلدی بس یہ بتائیے گا کہ ڈائریا ہو گیا کسی کو، تو کوئی ایک کوئک ایسی چیز جو آپ ڈاکٹر تک نہیں پہنچ پا رہے ابھی، یا آپ اس ٹائم پہ ہیں یا آپ کے لیے جانے والا نہیں ہے اور آپ انسٹنٹ کیور چاہ رہے ہیں، تو کوئی ایسی چیز جو آپ کو اس وقتی ایک جو جھنجھٹ ہے اس سے آپ کی جان چھڑوا سکے؟
2: جی جی،
1: تو ایسا کچھ ہے؟ کوئی ہربل ٹپ ہمیں بتائیں، کوئی قہوہ بتائیں، کوئی صفوف بتائیں، کچھ؟
2: بالکل ہے۔ اس کے اندر جو ہے نا، سب سے پہلے دیکھنا پڑتا ہے کہ مریض کی کنڈیشن کیا ہے۔
1: ٹھیک ہے،
2: ٹھیک ہے۔ اور مریض کی جو کنڈیشن ہوتی ہے اس میں یہ ہوتا ہے کہ اس کا پانی نہ کم ہونا ہے، اس کو ڈی ہائیڈریشن کی طرف نہ وہ جائے۔
1: ٹھیک ہو گیا۔
2: اگر وہ ڈی ہائیڈریشن کی طرف نہیں گیا نا تو بہت اچھا ہے۔ مریض کا واٹر انٹیک ہمیشہ پورا رکھنا ہے۔
1: ٹھیک ہے۔
2: اس کے اندر اگر اس طرح کی کنڈیشن ہوگی تو اس کو نمکول والا پانی جو ہے نا زیادہ استعمال کروائیں۔ گھر میں بھی بنا سکتے ہیں،
1: وہی میں آپ سے پوچھنے لگی تھی کہ اگر نمکول موجود نہیں ہے تو۔
2: نہیں، اس گھر میں بن جاتا ہے، نمک اور چینی، اس کو آپ جو ہے وہ پکائیں اچھی طرح سے، ٹھیک ہے، اور اس میں تھوڑا سا جو ہے نا ہلکا سا ایک چوتھا حصہ لیمن کا، وہ بھی نچوڑ سکتے ہیں، ہاں، تو وہ اس کو استعمال کروائیں تاکہ اس کا جو ہے نا واٹر انٹیک جو ہے وہ جو ہے نا پورا رہے۔
1: ٹھیک ہے۔
2: اور دوسری چیز یہ ہوتی ہے کہ اس کو غذا نرم استعمال کروائیں، اس کا اس کی روٹی سالن وغیرہ سب بند کر دیں، مونگ کی دال کی کھچڑی اور دہی اس کا استعمال کروائیں، ٹھیک ہے۔
1: مونگ کی دال کون سی ہوتی ہے؟ وہ گرین والی؟
2: نہیں، گرین والی تو چھلکوں والی ہوتی ہے نا، جو دھلی ہوئی دال ہوتی ہے۔
1: ٹھیک ہے، ٹھیک ہے،
2: ٹھیک ہے۔ وہ اس کی کھچڑی بنائیں اور ساتھ دہی، ٹھیک ہے، اور اس کا جو ہے انٹیک اس کو کروائیں۔
1: حکیم صاحب، یہاں پہ ایک کوسچن کہ دہی صحیح ہوگا اس ٹائم کے لیے؟
2: جی بالکل ٹھیک ہوتا ہے، کوئی ایسا مسئلہ نہیں، کیونکہ آنت جو ہوتی ہے نا وہ اس ٹائم بیکٹیریل، چونکہ انفیکشن ہوا ہوتا ہے نا، تو وہ اس کو ڈائجسٹ کرنے کے لیے جو ہے نا بہت بیسٹ ہے۔
1: ٹھیک ہے، ٹھیک ہے۔ اچھا، یہ چیزیں استعمال کروائیں۔
2: جی،
1: اور کوئی قہوہ بھی ہمیں اگر آپ بتانا چاہیں؟
2: جی، قہوہ اس کے اندر جو ہے نا دار چینی، ٹھیک ہے، ایک ٹکڑا، اور سونف، ٹھیک ہے، یہ بہت اچھا ہے اگر موشن آ رہے ہیں تو،
1: ٹھیک ہے،
2: یہ اس صورت میں بتا رہا ہوں، ٹھیک ہے،
1: ٹھیک ہے۔
2: اور اس میں آپ چھوٹی الائچی جو ہے یہ بھی ڈال سکتے ہیں، اس کا قہوہ استعمال کروا دیں، ٹھیک ہے۔ اور اگر ڈائریا ہوا ہے ابھی، زیادہ موشن وغیرہ نہیں آئے اور نارمل ابھی اسٹارٹ ہی ہوا ہے کام، تو پھر دار چینی کی جگہ پودینے کا استعمال کروا دیں۔ پودینے کے ساتھ پتے اور سونف اس میں جو ہے وہ مسٹ ہے، اور جو ہے نا چھوٹی الائچی جو ہے نا دو عدد، یہ ضرور اس میں ڈال کے اس کا قہوہ بنا کے ساتھ استعمال کروائیں۔ انشاءاللہ تعالی اس کا مسئلہ جو ہے نا وہ ڈاکٹر تک یا ایمرجنسی تک نہیں جاتا،
1: نہیں جاتا، وہ ٹھیک ہو جائے گا۔ بہت اچھی بات، بیکاز آج کل کے موسم میں جو ہے نا وہ یہ چیزیں بہت زیادہ۔ اچھا حکیم صاحب، یہاں پہ نا ایک اور کوسچن، چونکہ لیڈیز کے حوالے سے پروگرام ہے، ہارمونل چینجز بہت زیادہ اس موسم میں دیکھنے کو ملتی ہیں خواتین کی، تو یہ کیا نیسسری ہوتا ہے کہ سب کے ساتھ یہ ہوتا ہے، یا کچھ ایک اسپیسیفک کچھ کیسز ہوتے ہیں جن میں یہ ہوتا ہے، اور اگر ایسا ہو جاتا ہے تو پھر کیا احتیاط آپ کو لگتا ہے کہ کرنی چاہیے؟
2: ہارمونل چینجز جو ہوتی ہیں ان خواتین میں زیادہ ہوتی ہیں جن کا لائف سٹائل ٹھیک نہیں ہوتا، یہ چیز تو میں نے آپ کو جیسے پروگرام کی شروع میں بتایا نا،
1: بالکل ٹھیک
2: ہے نا، تو لائف سٹائل ہمارا جو ہے نا وہ مین ہے، یہ کمپلسری ہے،
1: ٹھیک ہے،
2: ٹھیک ہے۔ آج کل کی خواتین جو ہے نا، ہم لوگ کرتے کیا ہیں، ہم گھر کے کھانے سے ہٹ کے بازار کے کھانے کو ترجیح دیتے ہیں،
1: آرام پرست میرے خیال سے زیادہ ہو گیا۔
2: بہت ساری ہماری بہنیں ہیں، بیٹیاں ایسی ہیں جو جاب کرتی ہیں، ان کے پاس کھانا پکانے کا ٹائم نہیں ہوتا، وہ کیا کرتی ہیں کہ وہ اپنا نا بازار سے کچھ نہ کوئی چیز آرڈر کر لیتی ہیں، یا کوئی ایسا معاملہ جو ہوتا ہے وہ ان کا چلتا ہے، جس سے جو ہوتا ہے نا یہ جنک فوڈ، فاسٹ فوڈ وغیرہ کھا کے ان کے اندر ہارمونل کمپلیکیشنز بڑھ جاتی ہیں۔ اور ایک بیماری ہے پی سی او ایس، پولیسسٹ اووری سنڈروم، اس کے مریض جو ہے نا آج کل بہت زیادہ ہیں، اس میں خواتین کے چہروں پہ عموماً جو ہے نا داغ دھبے اور یہ بھی کنڈیشن ہوتی ہے، اچھائیاں پڑ جاتی ہیں، اور اس کے علاوہ جو ہوتے ہیں نا بعض خواتین کے جو ہوتے ہیں نا تھوڑی پہ بال شروع ہو جاتے ہیں، جیسے داڑھی مونچھ کی جو ہوتی کیفیت ہوتی ہے، ٹھیک ہے، اس میں یہ ہوتا ہے کہ جو خواتین ہوتی ہیں ان میں پروجسٹرون ہارمونز ہوتے ہیں، میلز میں ٹیسٹوسٹرون ہارمون ہوتے ہیں، تو یہ جو ٹیسٹوسٹرون कौन सा हार्मोन होते हैं ये फीमेल्स के अंदर भी जो होते हैं ना किसी हद तक मौजूद होते हैं, ठीक है, इनकी एक्टिवेशन हो जाती है,
1: बढ़ जाते
2: हैं, हाँ जी, इस वजह से उनके अंदर जो होती है ना वो ये खासियत जो होती है ये ज्यादा होनी शुरू हो जाती है कि चेहरे पे बाल वगैरह इस तरह से आ जाते हैं। तो मैं उन बेटियों को उन बहनों को यही एक बात की सलाह दूंगा कि सबसे पहले अपना लाइफ स्टाइल चेंज करें, और आप जब अपना लाइफ स्टाइल चेंज करेंगी तो उससे ये आपकी जितनी कॉम्प्लिकेशंस हैं ये खत्म होंगी। घर के खाने को तरजीह दें, ठीक है, खाना चाहे जो भी आप खाएं आप घर का खाएं, ठीक है, वो ज्यादा अच्छा है, बाजारी खानों को तरजीह मत दें, ठीक है ना,
1: ठीक है,
2: इससे इंशाल्लाह ताला उनका मामला हल हो जाएगा।
1: सही है, और ये आपने बेस बता दी। इस मौसम में ना मैं चाह रही हूँ कि आपसे ना ये जो कुछ टाइम आप हमारे साथ हैं ज्यादा से ज्यादा फायदा हासिल किया जा सके।
2: जी जी,
1: रंग का बड़ा मसला है, रंग जो है ना वो बदल जाते हैं, एक वो वाले रंग बदलना होता है जो वैसे बदल जाते हैं, एक रंग होता है कि चेंज हो जाता है कॉम्प्लेक्शन, कलर कॉम्प्लेक्शन जो है वो, तो इसके लिए कोई है कि आप हम अगर कुछ लगाना चाहें ख्वातीन के हवाले से कुछ बताएं या कुछ हम जो है वो एड डाउन करें रूटीन में जिससे हमारी कलर कम्प्लेक्शन ठीक रहे, बिकॉज बरसात या ये सावन भादो का जब मौसम आता है तो कलर बड़े डल हो जाते हैं।
2: अच्छा, इसमें ना लगाने के लिए कोई चीज़ अभी ना इस्तेमाल करें क्योंकि मौसम में नमी होती है,
1: ठीक है,
2: मॉइस्चराइजर ऑलरेडी बड़ा होता है इसलिए स्किन के लिए वो ना सूटेबल नहीं होते,
1: ठीक है,
2: तो बरसात वगैरह का मौसम निकाल के इसको इस्तेमाल करें, ठीक है, और अपनी बॉडी के अंदर विटामिन डी की जो डेफिशिएंसी वगैरह हुई होती है उसको पूरा करें, अपनी बॉडी के जितने भी न्यूट्रिशंस है ना उसको पूरा करें, ठीक है और डाइट के जरिए जो है ऐसी डाइट यूज करें जिससे आपकी बॉडी का कम्प्लेक्शन बढ़ जाए, जिसमें ज्यादातर आप समझे कि विटामिन डी है इसका इंटेक जो है, और प्रोटीन और जैसे कैल्शियम है मैग्नीशियम है इन चीजों का इंटेक बढ़ाएं,
1: खाने पीने में अच्छी अपनी डाइट को करें,
2: वो वाली चीजें ना खाएं जिसमें कार्ब्स बहुत ज्यादा हैं।
1: अच्छा,
2: कार्ब्स वगैरह से ये होता है कि वो कलर जो होता है वो डिम पड़ जाता है, ठीक है ना,
1: ठीक है,
2: तो रोटी चावल का इस्तेमाल जरा कम करें, ठीक है, और गजाइयत से भरपूर गिजा इस्तेमाल करें, इंशाल्लाह ताला कम्प्लेक्शन ठीक हो जाएगा। इसके अलावा जो नॉर्मल जब बरसात निकल जाए उसके बाद आप जो हैं वो बहुत सारी हमारे पास नेचुरल हर्बल ट्रीटमेंट्स हैं वो आप उसको यूज़ करें, बहुत ज़बरदस्त काम करती हैं, जैसे उसने यूसुफ है, और इसके अलावा जनाब ये उपटन है, नेचुरल जो उपटन है, ये चीज़ें हैं। इसके अलावा जो वो होती है ना माश की दाल, उसको बारीक पीस लें, दूध में शामिल करें, ठीक है, और उसका पतला सा जो है ना मेज़ा बना लें,
1: ठीक है,
2: गाढ़ा नहीं होना चाहिए, पतला होना चाहिए, और उसको 10 से 15 मिनट जो है लेप करें, ज़्यादा नहीं करना वरना वो झुरियाँ पड़ जाती हैं उससे ज़्यादा ना, ठीक है ना, हर चीज का एक टाइम होता है,
1: ठीक है,
2: सिर्फ 10 से 12 15 मिनट बस ऑलमोस्ट इसका टाइम होता है,
1: ठीक है,
2: ये करें इंशाल्लाह ताला चेहरे का कम्प्लेक्शन भी ठीक हो जाएगा और रंग भी जो है वो गोरा हो जाएगा इंशाल्लाह।
1: जबरदस्त, ये तो बहुत अच्छी बात आपने बताई, बहुत शुक्रिया आपके साथ। अभी हमारे साथ मौजूद हैं जी हकीम सैफुल्ला खान लोधी साहब, लेकिन यहाँ पे हम शामिल कर रहे हैं एक अदद सॉन्ग। हाय हाय नूरजहां, वो तमाम जो सुनना चाह रहे हैं। हकीम साहब, पुराने गानों से कुछ लगाव है?
2: जी, किसी वक्त में ज्यादा हुआ करता था,
1: अब कम हो गया,
2: कम हो गया।
1: चलिए फिर आज जो है ना वैसे सुने। स्टिक अराउंड जी।

0: We'll be right back after this short.
1: G. This is FM 101 Lahore Live Studios. Me, Zubair Shafiq, मेरे साथ मौजूद हैं जी आज हकीम सैफुल्लाह खान लोधी साहब और हम बात कर रहे हैं खवातीन के हवाले से. खवातीन की अगर हकीम साहब बात की जाए, चूँकि मैं खुद थोड़ा सा इस पर वर्किंग करती रहती हूँ ऑन एंड ऑफ. एक चीज़ जो बहुत ज़्यादा मेरे सामने आई, पहले भी ये चीज़ को मैं नोट करती थी, लेकिन अब रिसेंटली ये हुआ कि मैंने थोड़ा सा इस पर वर्क करना शुरू किया,
2: ठीक है,
1: जिससे मुझे अंदाज़ा हुआ कि हमारी जो न्यू जनरेशन है ना, उसमें हाइट के बड़े मसाइल हैं.
2: जी जी बिल्कुल.
1: और हाइट के मसाइल होने की वजह से जो ख़वातीन हैं, अपनी बच्चियों की वजह से, बच्चों की वजह से तो मुझे लगता है कहीं कम, बच्चियों की वजह से ज़्यादा परेशान है. और हमारे जो वो ख़वातीन, वो माएँ जो रहती हैं अब्रॉड में रहती हैं, दूसरी कंट्रीज़ में रहती हैं, वो ज़्यादा कंसर्न शो करती हैं ना. जो इधर रहते हैं, जो पाकिस्तान की अगर हम बात करें, उनसे ज़्यादा वो लोग कंसर्न शो करते हैं जो आपको यूके, कनाडा, इन कंट्रीज से सुन रहे होते हैं या आपको देख रहे होते हैं, आपके साथ कॉन्टेक्ट करते हैं, आपसे पूछते हैं. तो आपको क्या लगता है कि हाइट इतनी कम होने की वजह क्या है?
2: अच्छा, हाइट का जो ताल्लुक होता है ना, ज़्यादातर हमारे जो ना जेनेटिकली इसका बहुत ज़्यादा ताल्लुक है, ठीक है,
1: ठीक है,
2: या फिर ग्रोथ हार्मोन्स जो होते हैं इसके साथ इसका बेसिकली ताल्लुक है, ठीक है,
1: ठीक है.
2: अच्छा, इसमें होता क्या है कि अगर माँ लंबी है, बाप लंबा है, तो बच्चा जो होता है वो ज्यादातर मुंदे आप देखें कि लंबे होते
1: लेकिन
2: हैं.
1: लेकिन बाज दफा ठीक है, माँ भी लंबी होती है, बाप भी लंबा होता है, कोई एक दादी चाहे.
2: हाँ, वो यही मैं आपको
1: बच्चा वहाँ से ग्रोथ लेता
2: है, दादा जान छोटे हैं या दादी छोटी हैं, तो वो क्योंकि जेनेटिकली है ना, तो जीन्स हैं, तो वो आगे कन्वर्ट हो जाते हैं, ठीक है ना. अच्छा, इसमें ना दो तीन चीजें देखनी पड़ती हैं, ठीक है. इसमें अगर बच्ची की हाइट नहीं बढ़ रही, उसकी मेन कॉज क्या है, वो ये है कि हम उसके देखते हैं कि सबसे पहले उसके टेस्ट करवाएं. टेस्ट कौन सा करवाना है कि उसके ग्रोथ हार्मोन्स उसके टेस्ट करवाएं,
1: ठीक है,
2: उसका थायराइड टेस्ट करवाए,
1: TSH,
2: ठीक है, थायराइड स्टिम्युलेटिंग हार्मोन टेस्ट उसका लाजमी हो, ठीक है, उसमें देखें कि इसको थायराइड का इशू तो नहीं है, क्योंकि थायराइड का इशू की वजह से भी जो है ना वो हाइट रुक जाती है,
1: ठीक है.
2: इसके अलावा वाइटामिन D3 की जो होती है, बाज बच्चों में जो बच्चियों जो होती है ना, उनमें डेफिशिएंसी हो जाती है,
1: ठीक है,
2: ठीक है, वो और जिंक की स्पेशली, इसकी डेफिशिएंसी की वजह से भी जो होती है हाइट रुक जाती है,
1: ठीक है, ठीक है.
2: तो ऐसे बच्चों के साथ अगर प्रॉब्लम हो और टेस्ट के अंदर ये कॉम्प्लिकेशंस आए,
1: ठीक है,
2: तो इसमें करें क्या कि उन बच्चों को जो है ना प्रोटीन का इंटेक ज्यादा करवाएं,
1: ठीक है,
2: ठीक है, जिसमें स्पेशली बीफ शामिल है,
1: ठीक है,
2: बीफ का उनको इंटेक करवाएं. बीफ बहुत अच्छी चीज है, लोग चिकन की तरफ ज्यादा भागते हैं आजकल, आपने देखा है, और बीफ की तरफ कम हो गए,
1: ठीक है,
2: ठीक है. और बीफ खाना को जो है ना आजकल ज्यादातर मजाक भी समझा जाता है, ये बीफ खा रहे हैं, ठीक है. हालांकि चिकन आप देखें कि जो जानवर अपने पांव पे नहीं खड़ा हो सकता, वो किसी को क्या ताकत देगा,
1: ठीक है ना. बिल्कुल, बिल्कुल.
2: तो इसमें सबसे बड़ी चीज है कि बीफ का इंटेक जो है ना वो करवाएं इसमें गोश्त में, ठीक है,
1: ठीक है.
2: इसके अलावा जो है अगर अफोर्ड कर सकते हैं, अगर अमीर तबका है, तो वो जो है ना उसमें फिश और सी फूड का जो है ना वो इस्तेमाल करवाएं. बच्चियों को ज्यादातर जो है ना अखरोट, बादाम और ये जो किशमिश है, नट्स वगैरह,
1: ठीक है,
2: इसका इस्तेमाल ज्यादा करवाएं,
1: ठीक है, ठीक है.
2: और दूध का इस्तेमाल करवाएं, मौसमी जो जितने भी फ्रूट्स हैं ये खिलाएं उनको, ताकि उनकी जितनी भी बॉडी की न्यूट्रिशन है वो पूरी हों, जिंक की डेफिशिएंसी जो है वो पूरी हो, विटामिन डी की डेफिशिएंसी पूरी हो,
1: ठीक है,
2: तो इससे उनके जो ग्रोथ हार्मोन्स हैं
1: है?
2: वो एक्टिव हो जाएंगे,
1: ओके, हो गया.
2: और इसके अलावा क्या करना है कि जो बच्चियां छोटी उम्र में जो है ना वो हील वगैरह का इस्तेमाल करती हैं, ये मत करें. हील का इस्तेमाल ज्यादा करने से भी हाइट बच्चियों की रुक जाती है, फ्लैट जूती पहने, ठीक है, तो उसमें ये है कि जो है ना हाइट ग्रो करेगी. और मोबाइल का इस्तेमाल जो है बच्चियों को कम से कम करवाएं, इसकी रेडिएशन इतनी खतरनाक होती है कि ये भी इस चीज के ऊपर बहुत ज्यादा इफेक्ट करती है,
1: ठीक है.
2: और इसमें आप जो है ना मोबाइल के इस्तेमाल की बजाय जो है ना, चाहे बच्चियां हों या बच्चे हों, इनको आप फिजिकल एक्टिविटी की तरफ ज्यादा लेकर जाएं,
1: ठीक है,
2: ठीक है, उनको बाग में लेके जाएं, वो भागे दौड़े, ठीक है, उनको कोई गेम्स खिलाएं, ठीक है. हम मैं जो जब मैं जवान हुआ था, मेरी 6 फुट 1 इंच हाइट, ہے ٹھیک ہے. اب میں کیا کرتا تھا اس وقت کہ میں باسکٹ بال بہت زیادہ کھیلتا تھا,
1: زبردست
2: ہے نا. تو باسکٹ بال جو ہے نا آج کل کے بچے بچی وہ چھوڑ گئے.
1: آج کل باسکٹ بال کھیلی جاتی ہے موبائل پہ,
2: موبائل کے اوپر ٹھیک ہے نا. وہ آپ دیکھیں نا کہ ایک پیشنٹ آیا نا اپنا ڈاکٹر کے پاس,
1: ٹھیک ہے.
2: اس نے کہا یار کوئی آپ گیم کھیلتے ہیں؟ انہوں نے کہا جی اپنا بالکل کھیلتا ہوں. کیا کون سی؟ انہوں نے کہا جی میں کرکٹ بھی کھیلتا ہوں, میں فٹ بال بھی کھیلتا ہوں. انہوں نے کہا کتنی دیر کھیلتے ہیں؟ انہوں نے کہا جب تک موبائل کی بیٹری جو ہے نا وہ تب تک میں کھیلتا ہوں. تو یہ موبائل میں نہیں کھیلنی, اس کو فزیکل کریں, لٹکنے کا جو ہے مشق وہ زیادہ کریں,
1: ٹھیک ہے.
2: سوئمنگ اس کے اندر بہت اچھی ہے, سوئمنگ کرنی چاہیے, ٹھیک ہے. جتنی بھی آپ فزیکل ایکٹیویٹی دیں گے, ڈائٹ اچھی رکھیں گے, ہائٹ گرو کرے گی, گروتھ ہارمونز ایکٹیو ہوتے ہیں. اور میں آپ کو ایک چیز بتاتا ہوں, جب تک بچوں بچیوں کی ہڈیاں چوڑی نہیں ہو جاتی,
1: ٹھیک ہے,
2: ہائٹ بڑھتی ہے. اور
1: ہاں یہ بڑا کوشچن ہے جو پوچھا جاتا ہے, مجھ سے بھی اکثر پوچھا جاتا ہے کہ کس ایج تک ہائٹ بڑھ سکتی ہے؟ کیا یہ جو 13 سال 14 سال جو ایک بلوغت کی ایج ہوتی ہے, اس کے بعد ہائٹ بڑھنے کا کانسیپٹ ہوتا ہے؟
2: اچھا, بعض بچیاں ایسی ہوتی ہیں کہ ان کو جو ہے نا وہ بالغ ہو جاتی ہیں جلدی,
1: ٹھیک ہے,
2: 13 سال کی عمر میں ہو جاتی. اچھا, جس وقت وہ ہوتی ہیں نا تو آپ دیکھیں کہ ہارمونل کافی چینجز آتی ہیں ان کی باڈی میں, ٹھیک ہے. ہارمونل چینجز کی وجہ سے اس وقت وقتی طور پر ان کی ہائٹ کی جو اسپیڈ ہوتی ہے وہ تھوڑی سی کم ہوتی ہے,
1: بالکل.
2: اس میں آپ نے کرنا کیا ہے کہ اس میں بچیوں کی جو فزیکل ایکٹیویٹی ہے,
1: ٹھیک ہے,
2: اس کو بڑھائیں,
1: اوکے.
2: ان کی ڈائٹ کو اسپیشلی جو ہے نا مد نظر رکھیں. ایک بچی کو نا روزانہ کم از کم 3 روٹیاں لازمی کھانی چاہیے.
1: نہ کریں,
2: ہاں جی
1: موٹی ہو جائے گی.
2: نہیں ہوتی, نہیں ہوتی جب فزیکل تو جب فزیکل جو ایکٹیویٹی ہوتی ہے نا وہ جب 7 ہوگی تو وہ کوئی موٹی نہیں ہوگی,
1: ٹھیک
2: ہے نا. کیونکہ فزیکل ایکٹیویٹی 7 ہے, یہ تو کھانے پینے کی عمر ہے, ٹھیک ہے. جو کہتے ہیں نا کہ 40 سال تک جو ہوتی ہے نا وہ جو ہوتی ہے نا خوراک جو ہوتی ہے نا وہ جسم کو لگتی ہے, ٹھیک ہے نا, جسم خوراک کو کھاتا ہے.
1: میرا ابھی ٹائم ہے, پھر میں کھاؤں
2: گی. بالکل آپ کھل کے کھائے پیئے. اور اس میں یہ ہے کہ جسم خوراک کو کھاتا ہے, اور 40 کے بعد غذا جو ہوتی ہے وہ جسم کو کھانا شروع ہو جاتی ہے. کیونکہ آپ دیکھیں کہ جو سیلز ہوتے ہیں ان کی جو ہوتی ہے نا ریپروڈیوس جو ہوتے ہیں وہ دوبارہ سے پروڈکشن وہ اس طرح سے نہیں ہوتی, ریجنریٹ نہیں ہوتے اس سپیڈ سے نہیں ہوتے جیسے ینگ میں ہوتے ہیں. تو بچوں کو کھانا پینا چاہیے, یہی تو عمر ہے کھانے پینے کی, اور یہی کھایا پیا بڑھاپے میں کام آتا ہے.
1: بالکل ایسے ہی ہے. بہت شکریہ آپ کا حکیم صاحب, آپ نے بہت اچھی باتیں ہمارے سننے والوں سے شیئر کی. ویسے آپ کو آ کے کیسا لگا یہاں پہ, یہ تھوڑا سا ایکسپیرینس اپنا بتا دیں.
2: جی بہت اچھا, فرسٹ میرا پروگرام تھا ریڈیو پاکستان کے اوپر, اور ماشاء اللہ یہاں کا ماحول اور یہاں کا کلچر بہت اچھا ہے, اور ایک روایتی کلچر ہے جو ہم بچپن میں دیکھتے تھے وہی چیز آج ہے, یہ دیکھ کے بہت خوشی ہوئی.
1: بہت شکریہ,
2: اللہ تعالیٰ آپ سب کو سلامت رکھے.
1: تھینک یو سو مچ. ہم آپ کو دوبارہ زحمت ان شاء اللہ ضرور دیں گے.
2: جی
1: جزاک. اور یہاں پہ ہم اپنے سننے والوں کے لیے ایک عدد بہت ہی خوبصورت سے ٹریک سٹیک اراؤنڈ, ہمارے ساتھ ساتھ رہیے گا. 0422111001 ہمارا ڈائلنگ نمبر. آ کے بات کرتی ہوں نا آپ سے, تب تک یہ سنیں.

0: शुक्रिया, आपने FM 101 ट्यून किया।
1: वेलकम बैक जी, दिस इज FM 101 लाहौर लाइव स्टूडियो। इट्स मी ज़ुबैर शफी, के कॉलर हमारे साथ लाइन पे हैं। अस्सलाम वालेकुम जी।
2: वालेकुम अस्सलाम, बेटा खान बोल रहा हूँ लाहौर डिफेंस से।
1: जी जी,
2: आपने टॉपिक बहुत अच्छा उठाया है,
1: बहुत शुक्रिया।
2: ताकि ये जो हम बातें करते हैं, हमारे तो काफी तजुर्बे हैं ना
1: जी, बिल्कुल,
2: ये लोग सुने और उससे इस्तफादा हासिल करें। मेरा एक दोस्त था, तो उसने जब शादी की तो वो बदल गया।
1: ठीक है, शादी के बाद अक्सर दोस्त बदल जाते हैं, ऐसा
2: देखिए आपने मुझे एडमिट कर लिया है।
1: हाँ, बिल्कुल ऐसी।
2: तो दूसरी बात ये है, इन केस ऑफ, तो जब वो बाहर चले जाते हैं ना, तो कोई दो चार पैसे उनके हाथ लग जाते हैं।
1: बिल्कुल ऐसे ही,
2: तो वो अपने दोस्त की परवाह ही नहीं करते।
1: ठीक हो गया,
2: ये मेरे साथ हो चुके, इसलिए मैं आपसे ही बात कर रहा हूँ।
1: उस टाइम पे खान बाबा क्या करना चाहिए फिर?
2: आपने बिल्कुल सब्र करना चाहिए और तमाशा देखना चाहिए।
1: हाँ, एंड देखना चाहिए।
2: हाँ, ये करता क्या?
1: ठीक हो गया, ठीक हो गया।
2: जब मैं गवर्नमेंट ऑफ पाकिस्तान की तरफ से जब सऊदी अरेबिया चला गया 3 साल के लिए, तो जब उसने पूछा कि खान साहब किधर है, तो उन्होंने कहा यू तो सऊदी अरेबिया चला गया। तो उसने कहा नौ,
1: ठीक है,
2: मैं नहीं मानता हूँ, नहीं मानता हूँ, दुकानदार को कहता है। तो इसी असला में उस वक्त ये लेटर बाजी होती थी ना,
1: ठीक है, ठीक है,
2: मोबाइल टेलीफोन नहीं होते थे,
1: ठीक है,
2: ये 1980-81 की मैं बात कर रहा हूँ,
1: ठीक है, ठीक है।
2: तो ये बात टॉपिक हो रही थी कि मेरा लेटर उस दुकानदार की दुकान पे पहुंच गया,
1: ठीक है।
2: तो उसने कहा कि हाँ जी ये पढ़ो, ये खान साहब का लेटर आ गया है कि सऊदी अरब में फलां जगह पे। जब व्हेन आई कम बैक, वो भी था, आई वाज हियर, तो वो मेरे नजदीक हुआ तो मैंने उसको गले से लगा दी।
1: ठीक है,
2: मैंने कहा जब एक आदमी भूला हुआ भटका हुआ रास्ते से सीधे रास्ते पे आता है, तो व्हाई नॉट आई अटेंड दैट शेयर।
1: एग्जैक्टली, एग्जैक्टली, अच्छी बात।
2: ऐसा करना चाहिए, दिल को छोटा नहीं करना चाहिए। ये सितारा गर्दिश में आता जाता रहता है।
1: बहुत अच्छी बात की, बहुत शुक्रिया आपका, थैंक यू सो मच।
2: अल्लाह अल्लाह ताला आपको हिफ्ज़-ओ-अमान में रखे,
1: इलाही आमीन। आपके साथ बहुत शुक्रिया जी, बहुत शुक्रिया, बहुत अच्छी बात की उन्होंने। वक्त का पहिया बदलता है, घूमता है और घूम के वापस उसी जगह पे वापस आता है, इसलिए चीज़ों को उस टाइम पे मेरे ख्याल से सामने वाला अगर बदल जाता है तो फिर आपको नहीं बदलना चाहिए, आपको वैसे ही रहना चाहिए, देखना चाहिए। वो कहते हैं कि देख फिर क्या तमाशा होता है, और जब आप खामोश रहते हैं ना, सामने वाले को रियलाइज हो जाता है, कुछ टाइम के बाद ही हो लेकिन हो जाता है। कुछ पैगामात आपके, बिकॉज आपके पैगामात मैंने शामिल अभी तक नहीं किए, उनको मैं साथ में शामिल करती हूँ। रियाज भट्टी साहब ने इतने ज्यादा मुझे वेलकम वाली मैसेजेस किए, बहुत शुक्रिया जी। अमरजा चौधरी साहब कहते हैं नमक की तरह बने, आपकी अहमियत हर वक्त नुमाया ना हो, मगर जब आप ना हो तो हर चीज बेजायका और अधूरी महसूस हो, बहुत अच्छी बात की आपने। कमल नास कहती है कमाल इन्फॉर्मेशन हकीम साहब की, बहुत शुक्रिया जी। रोज़ आलम जान हमारे साथ हैं, कहाँ से? सऊदी अरेबिया से, मदीना मुनव्वरा, इतनी प्यारी जगह, माशाल्लाह। आप हमारे लिए भी दुआ कीजिएगा बहुत ज़्यादा। रेहाना खान बकर से हमारे साथ हैं, बहुत शुक्रिया जी। कमलनाज कहती हैं क्या बात है, नाइस सॉन्ग, मेरी पसंद है जी। अच्छा जी, वो मुझे पता था, चना में मैं तेरियाँ हम, ओके। और भी दुख है जमाने में मोहब्बत के सिवा, राहतें और भी हैं वसल की राहत के सिवा, यही तो मैं कहती हूँ। मसले मसाइल और बड़े हैं, हर अफसरदा रहने वाला शख्स जो है वो मोहब्बत के हाथों मारा हुआ नहीं होता, बेरोज़गारी भी बाज़ दफ़ा या कुछ और मसले मसाइल भी होते हैं जो चल रहे होते हैं आपकी ज़िंदगी में, जिनको आप देख रहे होते हैं, सुन रहे होते हैं, समझ रहे होते हैं और फिर अपने ऊपर अप्लाई करने की कोशिश कर रहे होते हैं। कल का दिन मेरा जो था ना, वो बड़ा ही हैक्टिक और बड़ा ही स्ट्रेस वाला डे था, पता है? जब आप बहुत ज़्यादा परेशान होते हैं ना किसी चीज़ पे, बहुत ज़्यादा उलझे हुए होते हैं और आपको कुछ समझ नहीं आ रही होती, फिर आप सोचते हैं यार क्या कह रहे हैं आप उस टाइम पे ना, फिर आपको कुछ समझ नहीं आता, फिर आप कहते हो कि मुझे लगता है एक चीज़ मैंने पढ़ी थी कि जब कोई भी मोहब्बत या कोई भी चीज़ आपकी ज़िंदगी में एक हद से ज़्यादा हो जाती है, लगन ज़्यादा हो जाती है, तो फिर अल्लाह ताला खींचते हैं आपको वापस अपनी तरफ। वो फिर खींचने का तरीका होता है, आपको ढील दी जाती है ना, ढील दे के एकदम से रस्सी को खींच लिया जाता है, और जब वो खींचा जाता है ना, फिर आपको समझ आ जाती है यार नहीं یہی تو محبت ہے, اس سے زیادہ تو کچھ نہیں ہے, اس سے الگ تو کچھ نہیں ہے. اور پھر ہمیں واپس اسی کی طرف آنا ہے اور پھر اسی کو ہی یاد کرنا ہے, اور جب اس کو یاد کریں گے پھر ہی مسائل حل ہوں گے, اس سے ہٹ کے مسائل حل ہونے والے نہیں ہیں اور پھر مسئلے حل ہو جاتے ہیں. اور آپ نے کبھی اس چیز کو ایکسپیرئنس کیا؟ آپ بہت پریشان تھے ایک وقت میں, بہت پریشان تھے, اور پھر آپ کو ایک دم سے وہ خبر آتی ہے جو آپ سننا چاہتے ہیں. کوئی بھی کوئی چیز آپ کی رکی ہوئی ہے, کوئی بات, کوئی انسان, کسی بھی چیز کے بارے میں آپ بہت زیادہ غمگین ہیں یا پریشان ہیں, اور پھر وہ پریشانی ایک دم سے سالو ہونے کا آپ کے پاس میسج آتا ہے یا کال آتا ہے, تو پھر وہ جو خوشی ہوتی ہے نا, وہ نوید جو ہوتی ہے, وہ جو پہلی کرن ہوتی ہے نا خوشی کی, بس وہی تو زندگی ہوتی ہے. اور مجھے لگتا ہے اس ایک خوشی کے لیے انسان اپنی ساری وہ جو محنتیں ہوتی ہیں, وہ جو دعائیں ہوتی ہیں, وہ پھر بندے کی نا جب رائے گا نہیں جاتی اور جب سامنے آتی ہے پھر الحمدللہ کہتے ہیں. آپ کا خیال کیا ہے اس بارے میں مجھے بتائیے گا. 0422111001. السلام علیکم جی.
2: شکر الحمدللہ. وعلیکم السلام
1: جی. کون ہمارے ساتھ, کہاں سے؟
2: محمد طارق.
1: محمد طارق صاحب کافی ٹائم بعد آئے آج.
2: جی جی.
1: کیا کہیے گا؟
2: کہنا ہے ہر کسی کا اپنا لائف اسٹائل ہے زوبیا بھی, ہر کسی کی اپنی سوچ ہے. میں تو اپنی زندگی میں نا, میں اپنی زندگی میں ہر کسی کو اہمیت دیتا ہوں.
1: ٹھیک ہے.
2: جو اچھا ہے وہ خوشی دیتا ہے.
1: ٹھیک ہے.
2: اور جو اچھا نہیں ہے,
1: ٹھیک ہے,
2: وہ سبق دیتا ہے.
1: ڈیفینیٹلی ایسے ہی ہے.
2: تو پھر دونوں طرح سے کچھ نہ کچھ حاصل ہوتا ہے, تو اپنی زندگی میں ہر کسی کو اہمیت دینی چاہیے.
1: تو کنکلوژن
2: اچھا ہے وہ آپ کا. جی جی.
1: کنکلوژن یہ نکلا کہ آپ اپنی طرف سے نبھاتے جائیں.
2: بالکل.
1: بہت شکریہ طارق صاحب. جی جی.
2: اچھوں کے ساتھ تو سبھی نبھا لیتے ہیں روبیا بھی, لیکن جو اچھے نہیں ہیں تو اس کا مطلب یہ نہیں کہ آپ ہی اچھے نہ رہیں.
1: یہ چیز ٹھیک ہو گیا. بہت اچھی بات کی. بہت شکریہ جی آپ کا کال کرنے کا. تھینک یو سو مچ. ہمارے ساتھ طارق صاحب موجود تھے, بہت اچھی بات کی. کہتے ہیں کہ اچھوں کے ساتھ تو سبھی نبھا جاتے ہیں. نبھانا تو وہ ہوتا ہے نا, وہاں نبھاؤ جہاں سامنے والا نبھا نہیں رہا, جہاں سامنے والا جو ہے وہ ڈیزرو ہی نہیں کر رہا, وہاں نبھا جاؤ. تو زندگی تو یہی ہے, رشتہ تو پھر یہی ہے. محمد اعجاز علی ہمارے ساتھ ہیں جی. ویلکم. خوش آمدید کہتے ہیں. السلام علیکم کہتے ہیں. جی الحمد للہ میں ٹھیک ہوں. فیروز عالم جان ہمارے ساتھ ہیں. نائس سانگ پلے شو از آسم فار سعودی عربیہ سے آپ ہم سن رہے ہیں, بہت شکریہ. ریاض بھٹی صاحب ہیں, 18 اگست کے بہت سارے ہمیں پوسٹر بھیجے آپ نے, بہت شکریہ. محمد حفیظ الرحمان ہمارے ساتھ ہیں, بہت شکریہ جی ریاض بھٹی, تھینک یو سو مچ. امرزا چودھری, آج کے ٹاپک پر میں یہ کہتا ہوں کہ جب ہمارے کسی کے ساتھ تعلق ہوتے ہیں, اچھے تعلقات رہتے ہیں, تو ہم ایک دوسرے کی نظر میں بڑے اچھے اور پرسکون نظر آتے ہیں. جب تعلق خراب ہونے شروع ہو جاتے ہیں, سب سے پہلے ہم ان کی برائیاں کرتے ہیں, ان کی مخالف چلتے ہیں, ان کے لیے برا سوچتے ہیں. جو کبھی ہمیں ہمارے لیے ایک جان ہوتے تھے, ایک روح ہوتے تھے, لیکن ایسا نہیں کرنا چاہیے. میں جب بھی بتاتا ہوں تو پرسکون اچھے اخلاق کے ساتھ نبھاتا ہوں. بہت اچھی بات آپ نے آنسر کیا, اچھا لگا. بہت کم لوگ ہوتے ہیں جو ٹاپک کے حوالے سے بات کرتے ہیں, اور ریاض بھٹی صاحب جو امرزا چودھری صاحب ہیں ان میں سے ایک ہیں جو صرف کاپی پیسٹ نہیں میسج کرتے, آنسر بھی کرتے ہیں. اچھا جی, کول کہتی ہیں, وین سم ون آسکڈ می وائی آئی ایم دا وے آئی ایم, سو آئی ہینڈڈ دم دس پیس آف می انسٹڈ. اچھی بات کی آپ نے یہ. وہ کہتی ہیں کہ لوگ مجھ سے مل کر بکھر جاتے ہیں, اس لیے میں لوگوں سے دور رہتی ہوں. مت سمجھو کہ آداب ملاقات مجھے خلوص کی بندی ہوں, عادت سے مجبور رہتی ہوں. جن سے بڑا میرا رابطہ غم ہی ملا, اب رابطہ نہیں بڑھاتی, مصروف رہتی ہوں. لوگ مجھے کہتے ہیں بے مروت اور خود غرض. کلکتے اچھے ناموں سے مشہور رہتی ہوں. ہر وقت کھوئی رہتی ہوں خود کی تلاش میں, بہت تھک گئی ہوں اپنوں سے دور رہتی ہوں. اوئے ہوئے ہوئے ہوئے, دکھی لڑکی. 0422111001. السلام علیکم.
3: وعلیکم السلام.
1: ساجدہ
3: کیا حال ہے؟
1: سب الحمدللہ. آپ بتاؤ.
3: میں بھی ٹھیک ٹھاک. زبردست. اور اتنا اچھا شو کیسے کر لیتی ہیں؟
1: بس ایسے ہی کر لیتی ہوں. کیا کہوگی جلدی جلدی؟
3: ہاں جی, اور میں کہنا چاہوں گی جو ٹاپک ہے نا اس کے بارے میں کہنا چاہوں گی, پہلے ہم اس کے ساتھ ان کے ایک دو بعد میں ہماری کوئی بری بات بھی نا اسے اچھی لگتی ہے, تو جب وہ علیحدگی ہوتی ہے نا تو پھر واقعی ہم کہتے ہیں وہ ہمیں نظر بھی نہ آئے, ہم اسے دیکھے بھی نہ, کیونکہ موقع تو ہمیں ایک دو دیتے ہیں اسے, تو اگر وہ بلا وجہ ناراض ہوتا ہے تو پھر اس کو ایک موقع دو, نہ وہ صحیح ہوتا پھر اس کو اس کے حال پہ چھوڑ دیا جائے.
1: اوکے ہو گیا, بہت اچھی بات کی, تھینک یو ساجدہ, شکریہ. نہیں لگاؤں گی, نہیں لگاؤں گی کیونکہ تم نے مجھے کہا تھا کہ آج صبح سے میں ایک گانا سننا چاہ رہی تھی, وہ آپ نے لگا دیا, اس لیے میں نے وہ گانا لگا دیا.
3: چلو میں سلام کہنا چاہتی انشا کو, بسما کو, بودی شاہ کو, اور استاد زیرا کو,
1: پہنچ گیا, چلا گیا, وعلیکم السلام بھی آ گیا, اللہ حافظ.

0: 9 p.m. Pakistan Standard Time. Assalamu alaikum. This is Radio Pakistan. The news read by Zahra Sikandar. First, the headlines. Prime Minister has directed for taking coordinated and effective steps to provide employment opportunities to youth under National Youth Employment Policy. Shehbaz Sharif inaugurated Google's first office in Pakistan today. Deputy Prime Minister says dialogue and diplomacy remain only way forward to promoting regional peace and stability. Information Minister has said government is taking comprehensive measures to counter terrorism, misinformation and propaganda. All parties who at conferences continued brutalities of Indian forces in Indian illegally occupied Jammu and Kashmir pose an existential threat to the Kashmiris. Prime Minister of Bangladesh has called off visit to India for BRICS summit next month unless New Delhi extradites, as did Prime Minister Sheikh Hasina.
1: Musladhar barish aur shadid zalabari logon ko zakhmi aur imaraton, gaadiyon aur khadi faslon ko nuksan pahuncha sakti hai. Tez aur musalsal barishon se pani chhaton, gharon ki bunyadon aur johd wagaira mein ikattha hokar paise takleef और जानी और माली नुकसान का सबब बन सकता है इससे बचाव के लिए ये चंद एहतियाती तदाबीर इख्तियार करें दीवारों छतों और बुनियादों में दरारों का मुकम्मल मुआयना करें दीवारों और छतों में शगाफ की मरम्मत करें और इस बात को यकीनी बनाएं कि तमाम स्ट्रक्चर तेज बारिशों को बर्दाश्त करने के काबिल है इमारतों की उखड़ती टाइलें या ईंटें उनको महफूज कर लें या हटा दें जो शदीद बारिशों के दौरान उखड़ सकती हैं और खतरा बन सकती हैं इस बात को यकीनी बनाएं कि निकासी आपके निजाम में मलबा या कचरा ना हो ताकि पानी के जमा होने से बचा जा सके
2: मौसम बरसात के लिए जरूरी एहतियाती तदाबीर तेज आंधी और बारिश में बिजली के खंभे साइन बोर्ड्स और दरख्तों से दूर रहें रिहायशी इमारतों की छतों की सफाई मुरम्मत और नकासी आपको यकीनी बनाएं। बरसाती नालों और सीवरेज सिस्टम के अंदर कूड़ा करकट फेंकने से इज्तनाब करें बोसीदा और कच्चे मकानात के रिहायशी शदीद बारिश की सूरत में महफूज मकामात पर मुंतकिल हो जाएं। बच्चे बूढ़े खवातीन और माजूर अफराद पर हंगामी सूरत हाल में खसूसी तवज्जो दें زیر تعمیر امارات میں داخل ہونے یا رہائش اختیار کرنے سے اجتناب کریں نشیبی علاقوں کے مکین اپنے گھروں کے تہخانہ جات اور نچلی منزلوں کا اہم اور قیمتی سامان محفوظ اور بلند مقامات پر منتقل کر لیں جانوروں کو حفاظتی ٹیکہ جات لگوائیں اور ان کے چارے کو خشک مقامات پر رکھیں دریاؤں اور برساتی نالوں میں نہانے اور گزرنے سے پرہیز کریں ریڈیو، ٹی وی، اخبارات، فون، ایس ایم ایس وغیرہ کے ذریعے موسم اور سیلابی صورتحال سے آگاہ رہیں کھڑے اور بہتے پانی میں موسمی اور وبائی امراض سے بچاؤ کے لیے خصوصی اقدامات کریں بجلی کے آلات کو پانی سے دور رکھیں اور زمین پر گری ہوئی تاروں کو چھونے سے اجتناب کریں حفاظت صرف احتیاط میں
3: This is FM 101.
2: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان ٹیون ان ٹو دا ون ابو ایف ایم 101
4: For the latest news headlines, after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.

0: السلام علیکم.
1: السلام علیکم.
0: وعلیکم السلام انیلا جی، کیسی ہیں آپ؟ ٹھیک ہیں
1: جی الحمد للہ، میں ٹھیک ہوں. دعا گو جو رضا سن رہا اللہ سب کو اپنی رضا من میں رکھے.
0: واہ کیا بات ہے، آج تو آپ نے دعا سے سٹارٹ کیا ہے
1: نا. میں نے کہا اس سے پہلے کہ مجھے بھی جھڑکیاں پہ آ جائیں.
0: میں آج جھڑکیاں دے رہا ہوں؟
1: نہیں، لوگوں کو لگ رہا ہے. ویسے اس بات پہ نا جو چل رہے نا، کہ میں سوچتا ہوں، میں یہ کہوں گی کہ یار جب بے وفا ہو جائیں تو ہماری بلا سے مر جائیں. یار جب بے وفا ہو جائیں تو پھر ہماری بلا سے مر جائیں. کیا ملا ہے سدھرنے والوں کو، ہم بھی کیا سوچ کے سدھر جائیں.
0: واہ واہ واہ واہ واہ،
1: کہا جا رہا تھا نا کہ کیا مل گیا. توڑنے والی باتیں نہیں کرنی چاہیے، بعض دفعہ ضروری ہوتی ہیں.
0: نہیں ہے، ضروری تھوڑی ہوتی ہیں. ساری دنیا باتیں کرتی ہے دل توڑنے والی، یہ وہ. اب آپ بھی اس قسم کی باتیں کر رہی ہیں نیلا جی، لوگ تو آپ سے یہ ایکسپیکٹ نہیں کرتے نا.
1: بھائی کرنی پڑ جاتی ہے نا بعض دفعہ.
0: نہیں ہے نیلا جی، ایسے تو نہیں ہوتا نا. پھر برا لگتا ہے لوگوں کو، برا لگتا ہے لوگوں کو. ابو بکر کو بھی برا لگ سکتا ہے.
1: ابو بکر نا، میرا بھی
0: ابو بکر کو برا لگ سکتا ہے کہ دیکھیں انیلا آئی ہے تو انیلا جی نے بھی اب اسی قسم کی باتیں شروع کر دی ہیں.
1: حقیقت ہے نا، کرنا پڑتا ہے. دیکھیں نا آپ کہہ رہے ہیں کہ ایک بندہ 99 ڈیز اس کو کھانا کھلا رہا ہے اور 100ویں دن جب اسے نہیں کھلایا تو وہ برا ہو گیا.
0: ٹھیک ہے نا، آپ کے ساتھ ہوا ایسے کبھی؟
1: بہت دفعہ
0: ہوتا ہے نا. جو لوگ کھانا کھلاتے ہیں نا وہ اس بات سے ریلیٹ کر سکتے ہیں.
1: بہت دفعہ ہوا. اگر ایک دفعہ وہی نا کہ آپ ایک شخص کے کام آ رہے ہیں، اس کی ہیلپ ہر جگہ کرے جا رہے ہیں کرے جا رہے ہیں، کسی ایک جگہ آپ ذرا سا چوکے ہیں یا آپ نے کسی مصلحتن کسی وجہ سے اس کو اس وقت کوئی رسپونڈ نہیں کیا، تو آپ کا جواب یا آپ کی ہیلپ نہ ملنے پہ وہ بندے کی پھر شکل دیکھنے والی ہوتی ہے.
0: تسی بہت پیڑے ہو،
1: تسی بہت پیڑے ہو اور باقاعدہ پیڑے ہو کہ ہر جگہ تے تانو نشر کر کے دسیا جائے گا اینا نے ویکھو جی ایڈ کی، انہوں نے انج کیتا، اینا نے اینی کیتا،
0: ایڈ کی ویکھو انہوں نے ویڑا کیتا سی تے گوشت نہیں پجایا.
1: گوشت نہیں پجایا، نہیں نہیں سانو اینا جنہ گوشت پہ دیتا، ایڈا وڈا ویڑا سی.
0: ہاں ایڈا وڈا ویڑا سی، ایڈا وڈا ویڑا سی، نال تین بکرے بھی کیتے سن.
1: لیکن ویکھو،
0: لیکن سانو ویکھو اے چھوٹے پاک جنہ جے پائی پائیا بھی نہیں سی گوشت تے جے تے بھیجیا بھی وڈے والا.
1: لیکن حقیقت یہ ہے کہ بالکل کبھی کبھی ہمیں ایسا کرنا پڑتا ہے. اب وہ ہمارا مقصد دل توڑنا نہیں ہوتا، آپ کا مقصد دل توڑنا نہیں ہوتا، آپ کا مقصد اس کو نصیحت سمجھانا اور اس کو آنے والے اب جو پرابلمز ہیں اس کے بارے میں.
0: لیکن وہ ہماری ایک لسنر ہیں فرا افضال، وہ تو نہیں سمجھ رہی ہیں اس بات کو.
1: اچھا وہ کیا کہہ رہی ہیں کہ دل نہیں توڑنا چاہیے؟
0: وہ کہتی ہیں کہ ایویں لوگ بکواس کرتے ہیں کہ یہ دل توڑنا، میچور لوگ جو ہوتے ہیں وہ آپس میں بات کر کے بھی جو ہے بات کو سیٹل کر سکتے ہیں. یہ تو یہ بات ہوئی کہ میں نے اپنی طرف سے کچھ دل توڑ دیا اور اس کے بعد میں خود ہی اپنے آپ میں اچھی بنی ہوئی ہوں کہ میں نے جی دیکھو اگلے کی بہتری کے لیے دل توڑا ہے.
1: میرا خیال ہے فرح جس طرح سے کہہ رہی ہے نا اس میں یہ ہے کہ جو سمجھدار لوگ ہیں جن کو سمجھ آتی ہے،
0: نہیں فرح بڑی سیانی، بہت سیانی ہے فرح، بھی
1: کا گلا نہیں کریں گے وہ سیٹل کر لیں گے.
0: ویسے فرح اتنی سیانی ہے، اس کو میں نے کئی دفعہ بہت ساری باتیں نا میں نے بھی سمجھائی ہیں، لیکن اس کو ویسے سمجھ بمجھ کبھی اس کو بھی نہیں آئی. ویسے
1: ہے فرح ایسے کرتی ہوں، ٹھیک کرتی ہوں کوئی بات نہیں،
0: لیکن ہے سیانی وہ بہت زیادہ.
1: ہاں بہت سمجھدار لڑکی ہے، اچھی بات ہے، ہونا چاہیے. اور یہ ہے کہ ہم ایک اویئرنیس دینا چاہ رہے ہوتے ہیں، ایک سمجھ بوجھ دینا چاہ رہے ہوتے ہیں کہ دیکھو اب ایک بندہ ضد کر ہی جا رہا ہے کہ میں نے تو جی یہاں پہ پیسے لگانے، میں نے تو یہ کرنا ہے، میں نے یہ کر. ہم اس کو کہتے ہیں ہمیں نہیں چاہیے، مت کرو پلیز، کوئی ضرورت نہیں،
0: مجھے iPhone 17 Pro Max نہیں چاہیے. اگلا کہہ رہے نہیں نہیں میں نے پیسے لگانے، میں نے تمہیں دینا ہے، میں نے تمہیں دینا ہے.
1: نہیں آپ یہ پیسے لگا دینے سے یا گفٹ کر دینے یا یہ چیز کر دینے سے हो सकता है मुझे इस चीज का एहसास होना शुरू हो जाए या फील होना शुरू हो जाए, मेरे दिमाग में बैठ जाए इतना बड़ा एहसान कर दिया इससे मेरे पे, मेरा ये काम करके मुझ पर ये पैसे मेरे काम में इन्वेस्ट करके या मेरे लिए कुछ खरीद के या मेरे लिए कुछ दे लेके, तो मुझे सारी जिंदगी वो मैं इसका एहसान नहीं चुका सकता भाई, ये तो बहुत मुश्किल होगी मेरे लिए। और उस एहसान के तले दबते दबते ये होता जाएगा कि मैं बहुत सारी चीजों में कॉम्प्लेक्स का शिकार हो
0: जाऊंगी।
1: तो और फिर मैं आगे कुछ और, या मैं ऐसे हो जाऊं कि वेरी गुड ये तो कर ही रहे हैं कोई बात नहीं तो इनको करके रहने दो, तो मैं आदी हो जाऊं इस चीज का। तो इससे बेहतर है कि मना कर दे, अगर उसको फील होगी हमारी बात के तुमने मेरा दिल तोड़ दिया, मैं तुम्हारे लिए कर रहा था या कर रही थी और तुमने आगे से मुझे ऐसे किया है कि मैं एजिट कर दिया ये कर दिया वो, कोई बात नहीं, एक टाइम पे आके ना उसको भी समझ आ जाएगा कि हाँ इसने सही मना किया था, तो वो दिल तोड़ना नहीं होता। वो एक आप दूसरे को कोई मसलहतन मना कर रहे होते हैं या समझा रहे होते हैं, बाकी वो है जो दिल जड़े सी ना जड़े वो एवं रिश्ते भी लैके टपक पैंदे ने एवं आके शुरू हो जाते ने सदके वारी होना, उन्होंने दिल तोड़ देना ही चंगा होता है।
0: अच्छा कभी कभी ना कुछ लोग ऐसे होते हैं क्योंकि सोशल मीडिया का दौर है और बाज़ुकात लोग आपको सोशल मीडिया से व्हाट्सएप से इधर उधर से रब्ता करते हैं और कभी आपने नोट किया है, पता नहीं आपके साथ ही एक्सपीरियंस हुआ या नहीं हुआ, लेकिन बहुत सारे लोग जो है ना मेरी इस बात से रिलेट कर पाएंगे, लोग आते हैं आपसे रैंडमली चैट करते हैं और आगे कहते हैं कि आप मुझसे दोस्ती करेंगे और मैं आपसे दोस्ती करना चाहता हूँ या चाहती हूँ, और फिर वो आपसे आपका वक्त मांगते हैं, वो ये डिमांड करते हैं कि आप जो है ना उनको फुली डेडिकेटेडली उनको वक्त दें, उनको गुड मॉर्निंग करें, उनको गुड नाइट करें, सारा दिन उनके साथ चैट करें बात करें, और अगर आप एक्सक्यूज़ कर लेते हैं किसी की दोस्ती के पैगाम के ऊपर कि नहीं जी मैं आई एम नॉट अवेलेबल, आप उनको स्ट्रेट फॉरवर्ड मुंह पे कह देते हैं दिल तोड़ देते हैं कोई शख्स ये कह, हाँ कोई आप किसी को कह दें डायरेक्ट कि नहीं जी मैं दोस्ती नहीं कर सकता या मेरे पास वक्त नहीं है, तो आगे से बड़ा बुरा मनाया जाता है कि आपने देखे हैं डायरेक्टली मुंह पे कह दिया, आप इसको आपको ऐसे तो नहीं कहना चाहिए था, तो वैसे नहीं कहना चाहिए था, वो नहीं समझते। हालांकि अगर उनको बताओ भी ना कि नहीं ये मुमकिन नहीं है कि हमारे पास इतना वक्त नहीं है कि हम आपके साथ दोस्तियां कर सकें, हम आपको वक्त दे सकें, तो लोग बाज़ुकात नहीं समझते, समझदार लोग भी बाज़ुकात नहीं समझते और वो आपके पीछे पड़े रहते हैं, तो ये भी बाज़ुकात होता है। और बाज़ुकात आपको किसी को ये कहते हुए अच्छा भी नहीं लग रहा होता, अभी आई ना साजदा आई, साजदा ने आके बड़ी खूबसूरत बात की कि कभी कभी हम किसी को जब रिजेक्ट करते हैं या किसी को इनकार करते हैं, किसी का दिल तोड़ते हैं, तो हम खुद भी अंदर से खुश नहीं होते कि हम इस तरह स्ट्रेट फॉरवर्ड किसी को इस तरह मुंह पे हम इनकार कर रहे हैं या उसका दिल दुखा रहे हैं, लेकिन कभी कभी वो वक्त की ज़रूरत होती है, वो अपने आप को और दूसरे को बहुत सारी हर्डल से बचाना होता है,
1: बचाना जो कि मैंने अभी पहले कहा बिल्कुल ठीक कहा सरता ने, आप ये देखें कि हम उसको बता रहे होते हैं, हम समझाना चाह रहे होते हैं, मकसद दिल तोड़ना नहीं होता, मसलहतन उसको कुछ समझाना चाह रहे होते हैं। अब अगला कह मेरा दिल तोड़ दिया खामखा मैं दिल, वही फरा वाली बात कि जो समझदार लोग होते हैं ना वो हैंडल कर लेते हैं, वो समझ जाते हैं कि ये सही कह रहे हैं।
0: नहीं हर समझदार जो होता है ना वो भी बाज़ुकात हैंडल नहीं कर पाता फरा की तरह,
1: वो अपनी समझ फरा मैंने पूछा
0: चले हमारा वक्त जो है वो खत्म हो चुका है, दो बज चुके हैं,
1: मैं काफी देर से कॉल मिला रही थी, मेरी कॉल मिल नहीं रही थी, साझेदार भाई से मैं कहूंगी साझेदार भाई आप जरूर आया करें, कॉल किया करें, पुरानी बातें किसी को भी नहीं याद रहती, छोड़
0: एक साल चार महीने पहले किसी ने गजल सुना दी थी सईद वासिक साहब की, तो वो उस वजह से ना परेशान थे अभी तक।
1: मेरे भाई यहाँ पे बहुत सारी गजलें सुनाई जाती हैं, बड़े बड़े सैड सॉन्ग भी चलते रहते हैं, अब हम दिल पे लगा लें कि ये मेरे लिए किए थे, ये मेरे लिए सुनाई, किसी को क्या पता आपका साजिद भाई आपके दिल में क्या चल रहा है, तो टेंशन नहीं लेते मेरे भाई, ये दुनिया है ऐसे ही होता है, क्या कहता है चलता है होता है,
0: होता है चलता है दुनिया है। चले बहुत शुक्रिया, थैंक यू सो मच
1: साजिद भाई, और बाकी सब सुनने में तारिक भाई लुक छुप के फोन कर दो थोड़ा लेना करया करो।
0: चले बहुत शुक्रिया, थैंक यू सो मच, दो बज चुके हैं हमें जाना होगा, अल्लाह हाफिज। इंशाल्लाह आप सबसे दोबारा मुलाकात रहेगी अगले मंगल रात 12 से 2, मुझे ज़िया अंजुम को तब तक के लिए इजाज़त दीजिएगा। अगर आप मुझे सर्च करना चाहें तो गूगल पे जाके लिखिएगा द ज़िया अंजुम, या किसी भी प्लेटफॉर्म पे, चाहे वो यूट्यूब हो, एक्स हो, ट्विटर हो, फेसबुक, इंस्टाग्राम या टिकटॉक हो, वहाँ पे जाके आप डायरेक्ट भी अगर लिखेंगे द ज़िया अंजुम तो आपको डायरेक्ट मेरी आईडी मिल जाएगी, वहाँ पे आपको मेरा मज़ीद कंटेंट भी मिल जाएगा। यूट्यूब पे मेरे प्रोग्राम, रिकॉर्डेड प्रोग्राम्स भी मौजूद होते हैं, वो भी आप इन प्रोग्राम्स को सुन सकते हैं वहाँ पे रिपीट टेलीकास्ट पे। मुझे इजाज़त दीजिएगा, अपना बहुत सारा ख्याल रखिएगा। मैं आजकल कुछ ठीक नहीं रहता, मेरे कुछ हेल्थ इश्यूज चल रहे हैं, तो मेरी आप सबसे गुजारिश है कि मेरे लिए दुआ ज़रूर कीजिएगा, दुआओं की बड़ी अशद ज़रूरत है। फ़ी अमानिल्लाह, अल्लाह हाफिज़, पाकिस्तान ज़िंदाबाद।